0: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 सयसम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 वर्ष र शिलान्यास भएको 5 वर्ष बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै शुरू भएको छैन।
1: सरकारी विज्ञापन र सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले संविधानद्वारा प्रदत्त पेश स्वतन्त्रता, संचारको हक र समानताको हकको उल्लंघन भएको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सो निर्णय बदर गर्दै विज्ञापन वितरण गर्दा विभेदपूर्ण मापदण्ड अपनाउन नमिल्ने भनेको छ। त्यस्तै अदालतले सरकारको निर्णय खारेज गर्दा मुख्य रूपमा 5 संवैधानिक तथा कानूनी आधार लिएको छ। अदालतले प्रधानमन्त्री कार्यालयका सचिवलाई संसदले बनाएको ऐनलाई विस्थापित गर्ने वा नागरिक तथा संस्थाको अधिकार खोज्ने गरी निर्णय गर्ने क्षेत्राधिकार नभएको पनि स्पष्ट पारेको छ।
0: नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। घट्यो विदेशी लगानी प्रतिबद्धता शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा बुझाएसँगै नेपाली कांग्रेससँगको सत्ता सहकार्य टुटेको छ। राजीनामासँगै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ।
2: मालपुर तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ। 8 वटा स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी कार्य शुरू भइसकेको छ भने थप 13 वटा पालिकामा तयारी पूरा भएको छ। संविधानले घर जग्गा धनी पूर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ।
2: सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। कोषले कोष र अस्पताल बीच भएको सम्झौता विपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कार्य आउँदा दिनमा नगर्न सचेत गराएको हो।
1: पछिल्लो 4 महिनामा बर्ड फ्लू संक्रमणबाट 162

0: को कुरा तथा पंछी फार्म प्रभावित भएका छन्। त्यसमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,704.25 रूपियाँ क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ।
1: देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082/83 लक्ष्य अनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
0: अब शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार 13.95 अंक अर्थात 0.51% घटेर 2712.54 अंकमा झरेको। यसअघि गत असार 30 गतेदेखि बजार बढ़ेको थियो। उक्त अवधिमा बजार 156.30 अंक वृद्धि भएको थियो।

0: केही नरम देखिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन।
1: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटले पराजित भएको छ। त्यस्तै नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिता आयोजना गरेको छ। ललितपुरको युएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको उक्त दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् भने प्रतियोगिताको निर्धारित दूरी 16:15.7 पूरा गर्दै पालले 50,000 रूपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्। विजेताहरूलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुरस्कार वितरण गरे भने प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै 25,000, संजय श्रेष्ठ तेस्रो हुँदै 20,000, गणेश सिंह चौथो हुँदै 12,000, अमित ठकुरी पाँचौं हुँदै 10,000 र नागेश्वर अहिर छैठौं हुँदै 8,000 रूपियाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
0: अब विचार विश्लेषणको पालो समाजवादको सपना शीर्षकमा गोर्खा पत्रमा लोककृष्ण भट्टराईको विचार छापिएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ, यो पुष्पलालकै सोच हो। अब संविधानका आधारभूत विषय संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई कायम राख्दै खर्चिलो निर्वाचन प्रणालीलाई सरल बनाउन सबै दल लाग्नुपर्छ। पुष्पलाल र बीपी जस्ता स्रष्टालाई सम्झी संसदमा र संसद बाहिर रहेका साना तथा ठूला सबै दलबीच राष्ट्रिय सहमति हुनैपर्छ। सरकार संसदमा रहेका सबै दलसँग राष्ट्रिय सहमति गरी संविधानका समाजवाद उन्मुख चरित्रलाई कार्यान्वयन गर्ने बाटोमा हिँड्नुपर्छ। अहिले एकलव्य भएर अगाडि बढ़ेको आवाज हुन्छ। देश र जनतालाई केन्द्रमा राखेर कंग्रेस र कम्युनिष्ट पार्टीबीच सहकार्य आवश्यक छ, जसले मात्र यो देश बचाउन सक्छ।
1: त्यस्तै नसुन्ने राज्य नभेटिने सरकार शीर्षकमा चरण परसाईको विचार नागरिक दैनिकमा छापिएको छ। प्रधानमन्त्री समेतलाई न्यायको दायरामा ल्याउने अधिकार प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरियो। सिंहदरबारमा बोलाएर यसका प्रमुख लगायतका पदाधिकारीलाई धम्क्याउँदै अमुक व्यक्तिलाई पक्राउ गर्न र मुद्दा चलाउन दवाब दिइयो। लोकतन्त्रको आधारभूत सिद्धान्त शक्ति सन्तुलनलाई भताभुङ्ग पार्ने षड्यन्त्र रचियो। जेएनजी आन्दोलनपछि यो पुस्ताले माइतीघर मण्डला सुनसान हुने ठानेको थियो, तर त्यसो भएन। त्यहाँ न्याय खोज्नेको भीड़ दिनानुदिन बढ़दो छ। राज्यको जवाबविहीनताले नागरिक सड़कमा आन्दोलित छन्।
0: भाइरल सामग्री फैलाउनु अघि सत्य खोजौं शीर्षकमा सुनिता गाईसीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सामाजिक सञ्जाललाई पनि आधुनिक सार्वजनिक क्षेत्रका रूपमा लिन सकिन्छ, तर जब यो स्थान अफवाह, अपमान, घृणा र अपुष्ट आरोप फैलाउने माध्यम बन्छ तब सार्वजनिक संवादको गुणस्तर कमजोर हुन्छ। त्यसैले डिजिटल नागरिकताले अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व, तथ्य जाँच, गोपनीयताको सम्मान र मानवीय गरिमाको संरक्षणलाई जोड़ दिनुपर्छ। नैतिक दृष्टिले प्रत्येक व्यक्तिको सम्मान, गोपनीयता र न्यायको अधिकार हुन्छ। अरूको तस्वीर, भिडियो वा निजी जानकारी अनुमति बिना सार्वजनिक गर्न, अपमानजनक टिप्पणी गर्न वा प्रमाण बिना आरोप फैलाउन नैतिक रूपमा गलत हो। स्वतन्त्र अभिव्यक्ति अरूको प्रतिष्ठा र सुरक्षामाथि आक्रमण गर्ने अधिकार होइन। विद्यालय, कलेज, परिवार, संचार माध्यम र समुदायले डिजिटल साक्षरता, मीडिया नैतिकता तथा जिम्मेवार अनलाइन व्यवहार बारे सचेतना फैलाउनु आवश्यक छ। अपराध वा हिंसासँग सम्बन्धित घटना भए सामाजिक सञ्जालमा फैसला सुनाउनुभन्दा सम्बन्धित कानूनी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ।
1: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिचा दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पूरण चारै तिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98429 59 98423562 98425205

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: माथिबाट फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ माथिबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हे तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: हाम्रो विराट चौकको सिपिएम चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएममा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटौँ बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01-5-45-7-8-7 98-4-20-35-541 भयो। गुड, भेरी गुड, भेरी गुड।
3: शिव दर्शन फिल्म्स प्रस्तुत गर्दछ

ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 98527792 98422 59 7549 98423252205।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235062 9842525205

0: यो जनमनको बोली रेडियो सुसेलीको समय हो। यति बेला दिउँसोको 2 बजेको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जनमनको बोली रेडियो सुसेली।
2: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852 57 92 9842 59 7 49, 9842 23 562 5205।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा कृष्ण ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527992 98422959 98423252525

हाम्रै विराटको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै स्याङ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557792, 9842959750, 9842235625, 9842525025।

अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: काठमाडौँ फर्किएको कारण सोद्धा उनले सड़कको अवस्था सुधारिएकाले त्यसलाई सहज विकल्प ठानेको बताएका थिए। बेलले डोभालसँग नेपाल भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गरेका थिए भने कूटनीतिक स्रोतका अनुसार बेलले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग समेत भेट गरेको खुलेको छ। परराष्ट्र मन्त्री सुशील खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं। त्यस्तै 29 असारमा पुनः बेनसँग सम्पर्क गरिएको थियो तर उनले त्यसबेला पनि भारत नगएको बताएका थिए। त्यसपछिको सातामा भने उनको भारत भ्रमणबारे परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा चर्चा र जिज्ञासाको विषय बनेको थियो। प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट शुरू गर्ने गरेका छन् तर पदमा बसेको 100 दिन पूरा हुँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन्। किन खुसुक्क भारत गए कुमार बेन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने हुनुभएको छ। सभापति लामिछाने सहित 5 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अगस्त दोस्रो साता अर्थात यही साउन महिनाको अन्त्यतिर 5 दिने भ्रमणका लागि चीन जाने तयारी गर्नुभएको हो। चीनको औपचारिक भ्रमणका क्रममा सभापति लामिछानेले चिनिया विदेश मन्त्री वाङ यी सहित सत्तारूढ़ दलका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रासोपा स्रोतले जनाएको छ। चीन भ्रमणका क्रममा विदेश मन्त्री वाङ यीसँग भेट हुने निश्चित भए पनि अन्य उच्च नेतृत्वसँगको भेटबारे भने विस्तृत खुलाइएको छैन। रासोपाको यस अघिको विदेश विभागको सदस्य समेत रहिसक्नुभएका सभापति लामिछाने निकट एक केन्द्रीय सदस्यले भन्नुभयो, पार्टी टू पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो। खासमा सभापतिज्यूलाई यस अघिको संसद कालमा नै चीनबाट निम्तो थियो तर यसपटक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौ। उच्च तहमा कुराकानी हुन्छ। यता यो खबरसँगै बालेन्द्र आफ्नै नीतिमा यू टर्न उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ 24 अघि विगतका सरकारले विदेशी राजदूतदेखि तल्लो तहका कूटनीति कर्मचारीलाई समेत सिंहदरबारदेखि बालुवाटारसम्म सीधा पहुँच दिएर नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढ़ाएको न्यारेटिभ बनाउनु भएको थियो। यही न्यारेटिभ चिर्न भन्दै प्रधानमन्त्री शाहले चैत 13 गते शपथ ग्रहण गरे यता कुनै पनि विदेशी दूतावासका प्रतिनिधिसँग छुट्टा छुट्टै अर्थात अनवन भेटवार्ता नगर्ने नीति लिनुभएको थियो तर प्रधानमन्त्री शाह शुरूआती दिनदेखि अपनाइएको कूटनैतिक दूरीको नीतिबाट अहिले आएर पछाडि हट्नुभएको मात्रै छैन, परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर गुपचुप कूटनीतिक अभ्यास शुरू गर्नुभएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। चीन भ्रमणमा जाँदै रासोपा सभापति रवि उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने शीर्षकको खबर र यससँगै छापिएको बालेन्द्र आफ्नै नीतिमा युटर्न उपशीर्षकको खबर।
0: नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्षीय आधिकारिकता विवादमा पुनर अवलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतर पक्षीय सर्वोच्चको फैसला पुनर अवलोकनमा मार्क्सहित पुनः सर्वोच्च पुगेको हो। बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतर पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। साथै प्रदेशमा प्रदेश स्तरीय भेला गरेका उनीहरूले साल 29 गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। त्यसअघि नै पुनर अवलोकन निवेदन सहित अदालत पुगेको इतर पक्षले त्यसकै जगमा अब पार्टीको 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने निकट स्रोतको दावी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाई गर्नेछन्। तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनरा अवलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि 3 न्यायाधीशको इजलासमा सुनवाई भई अघि बढ़ाउन निष्ठा दिने वा नदिने विषयमा निर्णय हुनेछ। त्यो निर्णय 3 न्यायाधीशको कार्यकक्षबाट नै हुनेछ। उनीहरूले निष्ठा झिकाउन आदेश दिए कांग्रेस विवादले नयाँ रूप लिनेछ।

0: नेपाली कंग्रेसले आफ्ना सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने घोषणा गरेको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा कंग्रेसले विगत केही समयदेखि संचालन गर्दै आएको जरा अभियानको औपचारिक समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियानको शुरूआत गरेको हो। समस्या र सामाजिक रूपान्तरणका मुद्दामा केन्द्रित नागरिकका दैनिक समस्या र सामाजिक रूपान्तरणमा केन्द्रित हुने गरी यो नयाँ अभियान घोषणा गरिएको पार्टीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी सत्ता र शक्तिको प्रतिस्पर्धामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले कंग्रेस अब समाज र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ़ने स्पष्ट पार्नुभयो। चुनाव जित्ने वा हार्ने डरले गरिरहेको हार्ने डरले पार्टीहरू सञ्चालन हुन नहुने उहाँको भनाई छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने कंग्रेसको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
1: गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि शुरू भएको नयाँ सत्ता समीकरण साथै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम कर्णाली र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन्। अब कोशी मधेश गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस एमाले गठबन्धन कायम छ, तर केही दिनमै ती प्रदेशका सरकार समेत ढल्ने दिशामा छन्। सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दलबीच कुरा नमिल्दा सत्ता सहकार्य नै टुट्ने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन्। यसअघि एमाले र नेकपा बीच नयाँ समीकरणको प्रक्रिया अघि बढ़ेको छ। प्रदेश सत्ता सहकार्यका लागि बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। प्रचण्ड ओली निवास गुण्डु पुगेर सत्ता सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेकाले सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपा अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले बताएका छन्। प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दावी छ। त्यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढ़ेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढ़ाउने विषयमा छलफल गरिसकेका छन्। यो सँगै साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
0: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकीय अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधायन व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकीय अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाई छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणगढ़को पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र